उपजै पाइय मूख द्वार भै ते सहज पाइय मिल ज्योति ज्योत अपार भै ते भै जल लंघीऐ गुरमति विचार भै ते निरपो पाइय

नाम हरि दै निवास जिनको गुर सो प्रसन्न दुर्त दूर अंतर नास गुर जिनको सो प्रसन्न मान